रेडियो प्रसारण हो आकाशवाणी को अब सुनाउन लागिरहेको छ लोकनी आदिनी प्रस्तुति त प्रथम स्वीकार्नुहोस् यो लोकगीत प्रकृति गिरीको स्वरमा

0: समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्।

मुख्य समाचार। सरकारले मनसुन सत्र अघि सर्वदलीय बैठक आयोजित गर्यो। बैठकमा एनसीपीआईलाई आमन्त्रित गरिएको विरोधमा विपक्षी दलले सांकेतिक वकआउट गर्यो। संसदीय मामिला मन्त्री किरेन रिजिजुले संसदको काम सुचारू बनाउन सबै दलसित सहयोगको माग गर्नुभएको छ। जम्मू कश्मीरका धेरै ठाउँमा अचानक आएको बाढ़ी र पहिरोले धेरै जनाको मृत्यु भएको छ भने सम्पत्तिमा क्षति पुगेको छ। उद्धार कार्य युद्ध स्तरमा जारी छ। केन्द्रले सबै सम्भव सहयोग प्रदान गर्ने आश्वासन दिएको छ। राष्ट्रपति द्रौपदी मुर्मु तीन देशहरू मोल्दोभा, उत्तरी मेसिडोनिया र रोमानियाको भ्रमणमा प्रस्थान गर्नुभएको छ। ब्याडमिन्टनमा पीवी सिन्धुले जापान ओपनको खिताब जित्ने पहिलो भारतीय बनेर इतिहास रचेकी छन्। उनले जापानकी अकाने यामागुचीलाई पराजित गरिन् र आज राति अर्जेन्टिना र स्पेन बीच हुने फिफा विश्वकप फाइनलको लागि विश्वभरि फुटबलको रोमाञ्च चरममा पुगेको छ। अब समाचार विस्तारमा। संसदको मनसुन सत्र अघि सरकारले डाकेको सर्वदलीय बैठक आज संसद भवन एनेक्सीमा आयोजित गरियो। रक्षा मन्त्री राजनाथ सिंहले बैठकको अध्यक्षता गर्नुभयो। संसदीय मामिला मन्त्री किरेन रिजिजू, राज्यसभामा सदनका नेता जगत प्रकाश नड्डा, संसदीय मामिला राज्य मन्त्री अर्जुन राम मेघवाल र डाक्टर मुरुगनले पनि बैठकमा भाग लिनुभयो। बैठक शुरू भएको केही समयपछि विपक्षी दलहरूले बैठक एनसीपीआईलाई समावेश गरेको विरोधमा वकआउट गरे। पत्रकारहरूसित कुरा गर्दै तृणमूल कंग्रेसकी सांसद महुआ मोइत्राले कंग्रेस, समाजवादी पार्टी, डीएमके, झारखण्ड मुक्ति मोर्चा, तृणमूल कंग्रेस तथा आम आदमी पार्टी सहित सबै विपक्षी दलहरूले विरोधको रूपमा बैठक बहिष्कार गरेको बताउनुभयो। उनीहरूले आरोप लगाए कि सर्वदलीय बैठकमा समावेश गरिएको एनसीपीआई मान्यता प्राप्त संसदीय दल होइन। यद्यपि आफ्नो विरोध दर्ता गरेपछि विपक्षी सदस्यहरू बैठकमा पुनः सामेल भए। राज्यसभामा विपक्षी दलका उपनेता प्रमोद तिवारीले एनसीपीआईलाई दिएको निमन्त्रणाको विरोधमा यो वकआउट सांकेतिक बहिष्कार भएको बताउनुभयो। एनसीपीआई तृणमूल कंग्रेसका धेरै विद्रोही सांसदहरू मिलेर बनेको नवगठित राजनीतिक दल हो। आगामी मनसुन सत्रमा धेरै

0: महत्वपूर्ण विधेयकहरूमाथि छलफल र पारित हुने कार्यक्रम छ। यस बैठक मार्फत सरकारले संसदको दुवै सदनको सुचारू सञ्चालन सुनिश्चित गर्न सबै राजनैतिक दलहरूबाट सहयोगको माग गरेको छ। संसदको मनसुन सत्र भोलिदेखि शुरू हुनेछ र आगामी महिनाको 13 तारिकसम्म जारी रहनेछ। संसदको आगामी मनसुन सत्र सुचारू रूपमा सञ्चालन गर्न केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजूले विपक्षी दललाई सहयोग गर्न आग्रह गर्नुभएको छ। पत्रकारहरूसित कुरा गर्नुहुँदै श्री रिजिजूले यस सत्रको सुचारू सञ्चालनमा योगदान पुर्याउन र सहयोग गर्न सबै राजनैतिक दलहरूलाई अपील गर्नुभयो। उहाँले संसद सबैको हो र सरकारले यस अवधिमा विभिन्न विधायी कार्यहरू गर्नेछ र विधेयकहरू पेश गर्नेछ भनेर बताउनुभयो। उहाँले आशा व्यक्त गर्नुभयो कि विपक्षी र सत्तारूढ दुवै पक्षका सदस्यहरूले रचनात्मक रूपमा भाग लिनेछन्। श्री रिजिजूले भन्नुभयो, संसदले जति कुशलतापूर्वक काम गर्छ देशको लागि त्यति नै राम्रो हुन्छ।
1: कोही पार्टी या कोही मेम्बर अपना जो भी बात रखना चाहता है पार्लियामेंट में पूरा रख सकते हैं। मैं विपक्ष के साथियों को कहना चाहता हूं कि पहले में भी पार्लियामेंट को काफी चलाने में दिक्कत आई थी क्योंकि हंगामा बहुत ज्यादा हुआ था। हंगामा होने से कोई लाभ नहीं होता है और लोग पसंद नहीं करता है। लोग चाहते हैं कि पार्लियामेंट सुचारू रूप से चले। इसलिए मैं फिर से सब पार्टी के नेताओं को मैं अनुरोध करता हूं कि पार्लियामेंट अच्छी तरह से चले, इसमें सब लोग योगदान करें और हम भी विपक्ष के बात सुनेंगे और विपक्ष भी हमारे बात सुने।
0: जम्मू कश्मीरको पुंच जिल्लामा आज बिहान भारी वर्षाका कारण अचानक आएको बाढी पहिरोले 3 महिला सहित 4 जनाको मृत्यु भएको छ भने धेरै जना विपत्ता भएका छन्। हाम्रा जम्मू संवाददाता अनुसार सबैभन्दा बढी प्रभावित सुरनकोट तहसीलबाट भएको रिपोर्ट गरिएको छ। प्रशासनले उद्धार टोलीहरू खटाएको छ र फँसेका मानिसहरूसम्म पुग्न प्रभावित क्षेत्रहरू खाली गर्न र प्रभावितहरूलाई तत्काल सहयोग प्रदान गर्न राहत कार्यहरू तीव्र पारेको छ। उपराज्यपाल मनोज सिन्हाले लगातार वर्षा र अचानक आएको बाढीपछि रजौरी र पुंछमा उद्धार र राहत कार्यको समीक्षा गर्नुभयो। उपराज्यपालले स्थितिलाई नजिकबाट निगरानी गरिरहनु भएको छ। उहाँले उपायुक्तहरू र वरिष्ठ अधिकारी सबै प्रभावित परिवारहरूलाई तत्काल सहयोग प्रदान गर्न र आपतकालीन टोलीहरू कुनै पनि परिस्थितिको लागि पूर्ण रूपमा तयार रहेको सुनिश्चित गर्न निर्देश समेत दिनुभएको छ। मुख्यमन्त्री उमर अब्दुल्लाहले पुंछमा अचानक आएको बाढी र पहिरोका कारण भएको दुःखद मृत्युप्रति गहिरो संवेदना व्यक्त गर्नुभएको छ। उहाँले पीड़ित परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले अधिकारीहरूलाई कुनै पनि ढिलाइ नगरी प्रभावित परिवारहरूसम्म पुग्न सबै सम्भव सहयोग सुनिश्चित गर्न निर्देश दिनुभएको छ। जम्मू कश्मीरमा कत्रा उपमण्डल प्रशासनले तत्काल कार्यवाही र प्रभावकारी समन्वय सुनिश्चित गर्न मनसुन आपदा प्रबन्धनको लागि नियन्त्रण कक्ष स्थापित गरेको छ। यो नियन्त्रण कक्ष हालको मनसुन अवस्था र भारी वर्षासित सम्बन्धित जोखिमहरू जस्तै आकस्मिक बाढी, पहिरो, पानी जम्ने र सड़क अवरोधहरूलाई ध्यानमा राखेर स्थापना गरिएको हो। नियन्त्रण कक्षले 24 घण्टा मनसुन अवस्थाको निगरानी गर्नेछ र भारी वर्षा, आकस्मिक बाढी, पहिरो सम्पत्तिको क्षति, सड़क अवरोध र बिजुली र पिउने पानी आपूर्तिमा अवरोधसित सम्बन्धित घटनाहरूलाई अनुगमन गर्नु हो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्लाहसित कुरा गरी रातभरि परेको भारी वर्षापछि राजौरी जिल्लामा आएको बाढीको स्थितिको समीक्षा गर्नुभयो। श्री शाहले आश्वासन दिँदै भन्नुभयो, केन्द्र सरकारले प्रभावित मानिसहरूको सुरक्षा सुनिश्चित गर्न सबै सम्भव सहयोग प्रदान गर्नेछ। जम्मू कश्मीरको कतरा र त्रिकुटा पहाड़मा खराब मौसमका कारण श्रीमाता वैष्णोदेवी यात्रा स्थगित गरिएको छ। हाम्रा जम्मू संवाददाता अनुसार खराब मौसमलाई ध्यानमा राख्दै तीर्थयात्रीहरूको यात्रालाई अस्थायी रूपमा रोकिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। राष्ट्रपति द्रौपदी मुर्मू आज मोल्दोवा, उत्तरी मेसिडोनिया र रोमानिया को

0: देशहरूको भ्रमणमा प्रस्थान गर्नुभएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: यात्रा के पहले चरण में राष्ट्रपति मुर्मू मोल्दोवा पहुंचेंगी। किसी भारतीय राष्ट्रपति की ये मोल्दोवा की पहली यात्रा होगी। यात्रा के दौरान वे मोल्दोवा की राष्ट्रपति माया सांडू के साथ प्रतिनिधिमंडल स्तर की वार्ता करेंगी। यात्रा के दूसरे चरण में राष्ट्रपति मुर्मू 21 से 22 जुलाई तक उत्तरी मैसेडोनिया जाएंगी। किसी भारतीय राष्ट्रपति की ये उत्तरी मैसेडोनिया की पहली यात्रा होगी। इस दौरान वे मैसेडोनिया के राष्ट्रपति सिल्या नोवस्का दावकोवा के साथ द्विपक्षीय वार्ता करेंगी। यात्रा के अंतिम में राष्ट्रपति मुर्मू 23 से 25 जुलाई तक रोमानिया की यात्रा करेंगी। दक्षिण पूर्वी यूरोप के इस देश की किसी भारतीय राष्ट्रपति की 3 दशक से अधिक समय बाद ये पहली यात्रा होगी। समाचार कक्ष से मैं सिद्धार्थ सिंह।
0: दुई पटक की ओलंपिक पदक विजेता पीवी सिन्धुले पहिलो पटक जापान ओपन ब्याडमिन्टन प्रतियोगिताको खिताब जितेकी छिन्। उनी यो खिताब जित्ने पहिलो भारतीय खेलाडी बनेकी छिन्। फाइनलमा सिन्धुले 3 पटक की विश्व च्याम्पियन जापानकी अकाने यामागुचीलाई 21-17 सोझो सेटहरूमा पराजित गरिन्। फिफा फुटबल विश्वकपको फाइनलमा आज अर्जेन्टिनाको सामना स्पेनसित हुनेछ। न्यूयोर्क न्यू जर्सी स्टेडियममा भारतीय समयअनुसार यो म्याच राति 12:30 सुरु हुने। चारले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। विश्वकप फाइनललाई लिएर विश्वभरि फुटबलको रोमाञ्च चरममा पुगेको छ। युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले जापान ओपन ब्याडमिन्टन प्रतियोगिता जितेकोमा पीवी सिन्धुलाई बधाई दिनुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। सरकारले मनसुन सत्र अघि सर्वदलीय बैठक आयोजित गर्यो। बैठकमा एनसीपीआईलाई आमन्त्रित गरिएको विरोधमा विपक्षी दलहरूले सांकेतिक वकआउट गरे। संसदीय मामिला मन्त्री किरेन रिजिजूले संसदको काम सुचारू बनाउन सबै दलहरूसित सहयोगको माग गर्नुभएको छ। जम्मू कश्मीरका धेरै ठाउँमा अचानक आएको बाढी र पहिरोले धेरैजनाको मृत्यु भएको छ भने सम्पत्तिमा क्षति पुगेको छ। उद्धार कार्य युद्धस्तरमा जारी छ र आज राति अर्जेन्टिना र स्पेन बीच हुने फिफा विश्वकप फाइनलको लागि विश्वभरि फुटबलको रोमाञ्च चरममा पुगेको छ। समाचार पूरा भयो।
2: श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको प्रसारणलाई। अब प्रस्तुत छ केही लोकगीतहरू।

आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। संसदको मनसून सत्र भोलिदेखि सुरु हुँदैछ। सरकारले आज संसद भवन परिसरमा सर्वदलीय बैठकको आयोजन गरेको थियो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई अप्टिकल अङ्क प्रमाणन पत्र ओएमआर सिटको जाँचको लागि केवल असली सिट जमा गर्न परामर्श दिएको छ। खरसाङ डिभिजनल फरेस्ट विभागको आयोजनामा आरण्य सप्ताह अन्तर्गत विभिन्न सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। मौसम विभागले दार्जीलिङ, कालेबुङ, जलपाइगुडी र अलिपुरद्वार जिल्लामा अति घना वर्षाको लागि रेड र अरेन्ज अलर्ट जारी गरेको छ। अनि फिफा विश्वकपको उपाधिका लागि आज राति न्यू जर्सीमा अर्जेन्टिना र स्पेन बीच भिडन्त हुनेछ। खेल भारतीय समय अनुसार राति 12:30 सुरु हुनेछ। अब समाचार विस्तारमा। संसदको मनसून सत्र भोलिदेखि सुरु हुँदैछ। मनसून सत्र सुरु हुन अघि सरकारले आज संसद भवन परिसरमा

0: सर्वदलीय बैठक बोलाएको थियो। रक्षा मन्त्री राजनाथ सिंहले बैठकको अध्यक्षता गर्नुभयो भने राज्यसभामा सदनका नेता जगत प्रकाश नड्डा, संसदीय कार्य मन्त्री किरेन रिजिजू र संसदीय कार्य राज्य मन्त्री अर्जुन राम मेघवाल अनि डाक्टर एल मुरुगनको पनि बैठकमा उपस्थिति रहेको थियो। पत्रकारहरूसँग कुरा गर्दै श्री रिजिजूले सबै राजनीतिक दलहरूलाई संसदीय कार्यवाहीको सुचारू सञ्चालन सुनिश्चित गर्न र महत्वपूर्ण मुद्दाहरूमा रचनात्मक चर्चामा संलग्न हुन आग्रह गर्नुभयो। उहाँले संसदमा अवरोध भन्दा सकारात्मक छलफल हुनुपर्छ भन्ने कुरामा जोड़ दिनुहुँदै यसले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउनेछ भन्नुभयो।
1: बैठक शुरू भएको लगत्तैपछि विपक्षी दलहरूले नेशनलिस्ट सिटिजन्स पार्टी अफ इन्डिया एनसीपीआईको उपस्थितिको विरोधमा सांकेतिक बहिष्कार गरे। स्मरण रहोस्, विधानसभा चुनावपछि तृणमूल कंग्रेसका विद्रोही सांसदहरू एनसीपीआईमा सामेल भएका छन्। ती सांसदहरूले संसदमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीएलाई समर्थन गर्ने अडान लिएका छन्। पत्रकारहरूसितको कुराकानीमा तृणमूल कंग्रेसकी सांसद महुआ मोइत्राले कंग्रेस, समाजवादी पार्टी, डीएमके, जेएमएम, तृणमूल कंग्रेस र आम आदमी पार्टी लगायत सबै विपक्षी दलहरूले बैठकको बहिष्कार गरेको बताउनुभयो। उहाँले एनसीपीआई मान्यता प्राप्त संसदीय दल नभएको पनि आरोप लगाउनुभयो। यद्यपि विपक्षी सदस्यहरूले आफ्नो विरोध दर्ता गरेपछि बैठकमा सामेल भए। विपक्षी दलहरूको बहिष्कार बारे श्री रिजिजूले यसलाई दिनको सम्पूर्ण कार्यवाहीको विरोधको रूपमा बुझ्नु नहुने बताउनुभयो। उहाँले सरकारले सबै विषयमा छलफल गर्ने, सबै पक्षलाई सामेल गर्ने तथा कसैलाई पनि उनीहरूको अधिकारबाट वञ्चित नगर्ने सुनिश्चित गर्ने बताउनुभयो। एनसीपीआई नेता सुदीप बन्दोपाध्यायले सर्वदलीय बैठकको विरोध गरेकोमा विपक्षी दलहरूको कडा आलोचना गर्नुभयो। उहाँले एनसीपीआई अब एनडीएभित्र दोस्रो ठूलो सहयोगी दल बनेको दावी पनि गर्नुभयो। मनसुन सत्र भोलिदेखि सुरु हुँदैछ र आगामी महिनाको 13 तारिकसम्म
0: राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई अप्टिकल अङ्क प्रमाणन पत्र ओएमआर सिटको जाँचको लागि केवल वास्तविक सिट जम्मा गर्न परामर्श दिएको छ। फर्जी अथवा एआईले बनाइएको ओएमआर सिट पेश गर्दा कानूनी कारवाही हुन सक्छ। त्यसैले विद्यार्थी र अभिभावकहरूलाई जाँचको लागि केवल असली ओएमआर सिट मात्र पेश गर्न आग्रह गरिएको छ। परीक्षा एजेन्सी अनुसार हालैका समयमा प्रमाणीकरणको लागि पेश गरिएका धेरै ओएमआर सिटहरू फर्जी पाइएका छन्। फलस्वरूप प्रत्येक उजुरी र ओएमआर सिट अब सावधानीपूर्वक जाँच गरिँदैछ। कोलकाताको दक्षिण गडिया क्षेत्रमा बसोबास गर्ने 10 वर्षीय बालकमा कोविड-19 संक्रमण पुष्टि भएपछि निजी अस्पतालमा भर्ना गरेको छ। उच्च ज्वरो, खोकी र सास फेर्न गाह्रो भएपछि बालकलाई अस्पताल लगिएको थियो, जसमा दाहिने फोक्सोमा निमोनियाको लक्षण देखिएको छ। चिकित्सकका अनुसार बालकको अवस्था हाल स्थिर रहेको छ र गहन निगरानीमा राखिएको छ। बालकलाई नेबुलाइजेसन सहित आवश्यक उपचार प्रदान गरिएको छ भने उनकी आमालाई पनि अलग्गै राखिएको छ। यसैबीच स्वास्थ्य विभागले ओमिक्रोनको नयाँ उपस्वरूप सिकाडाको सम्भावित प्रभावबारे निगरानी बढ़ाएको छ। संक्रमणको लागि जिम्मेवार स्वरूप पहिचान गर्न नमूनाहरू पुणे स्थित राष्ट्रिय विषाणु विज्ञान संस्थान पठाइएको छ। पुणेमा पनि पछिल्ला 10 दिनमा कोविडका नयाँ संक्रमित फेला परेका छन्। चिकित्सकका अनुसार अधिकांश बिरामीमा हल्का लक्षण मात्र देखिएका छन्, तर वर्षयाममा कोविड-19 सँगै इन्फ्लुएन्जा ए र H1N1 संक्रमणका घटना पनि बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। ज्वरो, घाँटी दुख्ने, खोकी अथवा सास फेर्न गाह्रो भए तुरन्त परीक्षण गराउन स्वास्थ्य कर्मीहरूले सुझाव दिएका छन्। तारापीठ मन्दिरमा श्रद्धालुहरूको सुविधा, सुरक्षा तथा मन्दिरको व्यवस्थालाई अधिक सुव्यवस्थित बनाउने उद्देश्यले तारामाता सेवायत संघले आगामी 1 अगस्तदेखि मन्दिरको नयाँ नियमावली लागू गर्ने घोषणा गरेको छ। मन्दिर प्रशासनद्वारा जारी सूचना अनुसार दर्शन, पूजा, भोग औ आरतीको समयमा फेरबदल गरिएको छ। यसको साथै गर्भगृहमा मोबाइल फोन लैजानदेखि रोक लगाइएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा

0: आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। खरसाङ डिभिजनल फरेस्ट विभागको आयोजनामा अरण्य सप्ताह अन्तर्गत विभिन्न सचेतना कार्यक्रम साथै वृक्षारोपणको कार्य सम्पन्न गरिएको छ। यस कार्यक्रम खरसाङको डभिल स्थित वन विभागको म्युजियम क्षेत्रमा सम्पन्न भयो। प्रत्येक वर्ष 14 देखि 20 जुलाईसम्म अरण्य सप्ताह पालन गर्ने गरिन्छ। यसै अन्तर्गत वन विभाग खरसाङको आयोजनामा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको छ भने आज खरसाङमा अरण्य सप्ताहलाई लिएर विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा अडिसनल चीफ जुडिसियल म्याजिस्ट्रेट तन्मय रोय उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, दार्जीलिङका डीएफओ समित पटेल, डीएफओ खरसाङ आईएफएस देवेश पाण्डे लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले कक्षा 10 को दोस्रो बोर्ड परीक्षाको परिणाम घोषणा गरेको छ। विद्यार्थीहरूले आफ्नो नतिजा डिजी लकर परिणाम पोर्टलमा हेर्न सक्नेछन्। राष्ट्रिय शिक्षा नीति अन्तर्गत यस वर्ष पहिलो पटक कक्षा 10 को लागि 2 बोर्ड परीक्षाहरू सञ्चालन गरिएको थियो। मुख्य परीक्षा 17 फरवरीदेखि 11 मार्चसम्म आयोजित गरेको थियो, जबकि दोस्रो बोर्ड परीक्षा 15 मईदेखि 21 मईसम्म आयोजित गरेको थियो। बोर्डका अनुसार दुवै परीक्षाको संयुक्त नतिजाको आधारमा यस वर्ष कुल 96.78% विद्यार्थीहरू सफल भएका छन्। पश्चिम बंगालमा मनसून सक्रिय रहेको कारणले राज्यका विभिन्न भागहरूमा वर्षा कायम रहने सम्भावना छ। मौसम विभाग अनुसार उत्तर बंगालका केही जिल्लाहरूमा अति भारी वर्षा हुने चेतावनी जारी गरेको छ भने दक्षिण बंगालका जिल्लाहरूमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुन सक्छ। मौसम विभाग अनुसार दार्जीलिङ, कालेबुङ, जलपाइगुडी र अलिपुरद्वार जिल्लामा अति घना वर्षा हुने सम्भावना छ। यी क्षेत्रहरूको लागि रेड र अरेन्ज अलर्ट जारी गरेको छ। अविरल वर्षाको कारणले पर्वतीय क्षेत्रहरूमा पहिरो तथा समतलमा जलभरावको आशंका व्यक्त गरिएको छ। दक्षिण बंगालमा कोलकाता सहित हाउडा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, झारग्राम तथा अन्य जिल्लाहरूमा आंशिक रूपमा बादल छाइरहने तथा कतै कतै मेघ गर्जनसितै वर्षा हुने पूर्वानुमान व्यक्त गरेको छ। सिलगढ़ीदेखि गान्तोक जाने बाटो सेवक रोडको 7 माइल छेउमा हिजो राति सेनाको वाहन र अर्को वाहन आपस्तमा ठोकिएर दुर्घटनाग्रस्त भयो, जसमा 3 वर्षीय बालकको मृत्यु भएको छ। यस दुर्घटनामा सेनाको वाहनमा सवार 3 जना जवान, उनकी पत्नीहरू र 4 जना बाल बालिकाहरू सहित 10 जना घाइते भए। सबै घाइतेहरूलाई सेवक रोड स्थित एक नर्सिङ होममा लग्यो, जहाँ डाक्टरहरूले 1 जना बालकलाई मृत घोषित गरिदिए। फिफा विश्वकपको उपाधिका लागि आज राति न्यू जर्सीमा अर्जेन्टिना र स्पेन बीच भिडन्त हुनेछ। खेल भारतीय समयअनुसार राति 12:30 शुरू हुनेछ। अर्जेन्टिनाले हालसम्म 3 पटक विश्वकप उपाधि जितिसकेको छ। लियोनल मेस्सीको टीमले 1962 पछि पहिलो पटक लगातार 2 विश्वकप जित्ने टीम लक्ष्य राखेको छ। स्पेनले भने 2010 पछि दोस्रो विश्वकप उपाधि जित्ने प्रयास गर्नेछ। यसअघि तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्याण्डले फ्रान्सलाई 6-4 हराउँदै काँस्य पदक जितेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार पुनः एकपल्ट। संसदको मनसून सत्र भोलिदेखि शुरू हुँदैछ। सरकारले आज संसद भवन परिसरमा सर्वदलीय बैठकको आयोजन गरेको थियो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई अप्टिकल अङ्क प्रमाणन पत्र ओएमआर सिटको जाँचको लागि केवल असली सिट जमा गर्न परामर्श दिएको छ। खरसाङ डिभिजनल फरेस्ट विभागको आयोजनामा अरण्य सप्ताह अन्तर्गत विभिन्न सचेतना कार्यक्रम सम्पन्न गरेको छ। मौसम विभागले दार्जीलिङ, कालेबुङ, जलपाइगुडी र अलिपुरद्वार जिल्लामा अति घना वर्षाको लागि रेड र अरेन्ज अलर्ट जारी गरेको छ र फिफा विश्वकपको उपाधिका लागि आज राति न्यू जर्सीमा अर्जेन्टिना र स्पेन बीच भिडन्त हुनेछ। खेल भारतीय समयअनुसार राति 12:30 शुरू हुनेछ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। राति 7:50 नयाँ समाचार श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়ামওয়ে 421.9 মিটারে, অর্থাৎ 711 কিলোহার্জ এবং নিউজ অন AIR অ্যাপে। এখন শুনবেন সাপ্তাহিক বিশেষ বিশেষ অনুষ্ঠান নিয়ে সাপ্তাহিক বেতার প্রতিবেদন ডুয়ার্স দর্পণ।

समाचार तुलसा शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। प्रधानमन्त्रीले केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा लेखिएको एउटा लेख गर्नुभएको छ साझा। केन्द्रीय संसदीय कार्य मन्त्रीले विपक्षी दलहरूलाई संसदको आगामी मनसुन अधिवेशनको कार्यवाहीलाई मर्यादित व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गर्न गर्नुभएको छ आग्रह। गृह मन्त्री र रक्षा मन्त्रीले आज भारतका प्रथम स्वतन्त्रता संग्रामका अग्रदूत तथा महान स्वतन्त्रता सेनानी मंगल पाण्डेको जन्म जयन्तीका अवसरमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। अनि भारतीय प्राविधिक संस्थान IIT गोवाले आज पोन्डामा आफ्नो सातौं दीक्षान्त समारोह आयोजना गर्यो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा लेखिएको एउटा लेख साझा गर्नुभएको छ। उक्त लेखमा नवप्रवर्तन र विश्वव्यापी साझेदारी मार्फत भारतको परम्परागत हस्तकला तथा शिल्पकलाले आर्थिक विकासलाई कसरी गति दिन सक्छ भन्ने विषयलाई उजागर गरिएको छ। सामाजिक सञ्जाल मार्फत

0: प्रधानमन्त्री मोदीले एक जिल्ला एक उत्पादन पहलले स्थानीय शिल्प कला तथा उत्पादनलाई बजारसम्म पहुँच विस्तार गर्न दिगो रोजगारी सृजना गर्न भारतको विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता सुदृढ बनाउन तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनु भएको छ। संसदको मनसुन अधिवेशन भोलिदेखि सुरु हुनु अघि सरकारले आज संसद भवन एनएक्सीमा सर्वदलीय बैठक बोलाएको छ। बैठकको अध्यक्षता रक्षा मन्त्री राजनाथ सिंहले गर्नुभयो। बैठकमा संसदीय कार्य मन्त्री किरेन रिजिजु, राज्यसभाका सदन नेता जगत प्रकाश नड्डा लगायत अन्य वरिष्ठ नेताहरू सहभागी हुनुभएको थियो। बैठक सुरु हुने बित्तिकै विपक्षी दलहरूले एनसिपिआईलाई बैठकमा सहभागी गराइएको विषयमा विरोध जनाउँदै प्रतीकात्मक रूपमा बहिर्गमन गरेका थिए। पछि विरोध दर्ता गराए सबै विपक्षी दल पुनः बैठकमा सहभागी भएका छन्। सरकारले मनसुन अधिवेशनको सुचारु सञ्चालनका लागि सबै राजनैतिक दलसँग सहयोगको अपेक्षा गरेको छ। संसदको मनसुन अधिवेशन भोलिदेखि सुरु भई आगामी महिनाको 13 तारिकसम्म सञ्चालन हुनेछ। केन्द्रीय संसदीय कार्य मन्त्री किरेन रिजिजुले विपक्षी दलहरूलाई संसदको आगामी मनसुन अधिवेशनको कार्यवाहीलाई मर्यादित, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गर्न आग्रह गर्नुभएको छ। संचार कर्मीसँग कुरा गर्दै मन्त्री रिजिजुले सबै राजनीतिक दलहरूलाई अधिवेशनको सफल सञ्चालन सुनिश्चित गर्न रचनात्मक भूमिका निर्वाह गर्न अपील गर्नुभयो। साथै सत्ता पक्ष र विपक्ष दुवैले सकारात्मक तथा रचनात्मक रूपमा सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले संसद जति प्रभावकारी रूपमा सञ्चालन हुन्छ यति नै देशको हित हुने धारणा राख्नुभयो।
1: कोई पार्टी या खेल मेंबर अपना जो भी बात करना चाहता है पार्लियामेंट में।

0: पार्टी के नेताओं के लिए अनुरोध करता हूँ कि पार्लियामेंट अच्छे तरह से चले, इसमें सब लोग योगदान करें और हम भी विपक्ष की बात सुनेंगे और विपक्ष भी हमारे बात सुने।
1: मन्त्री रिजिजुले विगतमा निरन्तर अवरोधका कारण संसद सञ्चालन गर्न निकै कठिनाई भएको स्मरण गराउँदै विपक्षी नेताहरूलाई सदनको गरिमा कायम राख्न आग्रह गर्नुभयो। उहाँले हो हल्ला र अवरोधबाट कुनै उद्देश्य पूरा नहुने तथा जनताले यस्तो व्यवहार रुचाउँदैनन् भन्नुभयो। देशका नागरिकहरूले संसद नियमित र सुचारू रूपमा सञ्चालन भएको हेर्न चाहेको उहाँको भनाइ थियो। गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले आज भारतका प्रथम स्वतन्त्रता संग्रामका अग्रदूत तथा महान स्वतन्त्रता सेनानी मंगल पाण्डेको जन्म जयन्तीका अवसरमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो सन्देशमा गृहमन्त्री अमित शाहले सन् 1857 प्रथम स्वतन्त्रता संग्रामको विगुल फुकेर मंगल पाण्डेले देशवासीमा स्वाभिमान, संस्कृति, गौरव र राष्ट्रभक्तिको भावना जागृत गराउनु भएको बताउनुभयो। यसै गरी रक्षा मन्त्री राजनाथ सिंहले आफ्नो सन्देशमा ब्रिटिस शासन विरुद्ध मंगल पाण्डेले देखाउनु भएको निर्भीक विद्रोहले देशभर राष्ट्रभक्तिको भावना जागृत गराएको र असंख्य भारतीयलाई स्वतन्त्रता आन्दोलनमा सहभागी हुन प्रेरित गरेको बताउनुभयो। उहाँले मंगल पाण्डेको बलिदान, साहस तथा राष्ट्रप्रतिको अटल समर्पणले भावी पुस्तालाई देश सेवा र राष्ट्र निर्माणका लागि सधैं प्रेरणा दिइरहेको विश्वास व्यक्त गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारतीय प्राविधिक संस्थान आईआईटी गोवाले आज मोन्डामा आफ्नो 7 दीक्षान्त समारोह आयोजना गर्यो। समारोहमा करिब 188 जना विद्यार्थी बीटेक, एमटेक तथा पीएचडी उपाधि प्रदान गरियो। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पदकद्वारा समेत सम्मान गरियो। कार्यक्रममा भारत सरकारका प्रधान वैज्ञानिक सल्लाहकार प्रोफेसर अजय कुमार

प्रस्तुत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज बिहान नयाँ दिल्लीमा संयुक्त गणराज्य तान्जानियाको अर्ध स्वायत्त क्षेत्र का राष्ट्रपति तथा रिभोल्युसनरी काउन्सिलका अध्यक्ष डाक्टर हुसेन अली मवनीसँग भेटवार्ता गर्नुभयो। सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै डाक्टर जयशंकरले भेटका क्रममा उच्च शिक्षा क्षमता अभिवृद्धि खाने पानी आपूर्ति स्वस्थ कृत्रिम बुद्धिमत्ता डिजिटल प्रविधि तथा अन्य प्राथमिकताका क्षेत्रमा भारत तान्जानिया सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बताउनु भएको छ। उहाँले भारतीय प्राविधिक संस्थान आईआईटी मद्रासको जान्जीवार परिसर शिक्षा र विकासका क्षेत्रमा अफ्रिकासँग भारतको घनिष्ठ साझेदारी तथा दीर्घकालीन प्रतिबद्धताको उत्कृष्ट उदाहरण रहेको उल्लेख गर्नुभएको छ। फिफा विश्वकप 2026मा इङ्ल्यान्डले फ्रान्सलाई पराजित गर्दै काँस्य पदक जितेको छ। मियामी स्टेडियममा सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा इङ्ल्यान्डले फ्रान्सलाई 6-4 पराजित गरेको हो। उक्त खेलमा कुल 10 भएका छन् जुन विश्वकप इतिहासमा तेस्रो स्थानका लागि खेलिएको कुनै पनि खेलमा हालसम्मकै सर्वाधिक गोल हो। इङ्ल्यान्डका बुकायो साकाले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। यता फ्रान्सका किलियन एम्बापेले दोस्रो हाफमा 2 गरेका छन्। यसै सँगै उनले विश्वकपकामा आफ्नो कुल गोल संख्या 22 पुर्याउँदै मेसीको 21 कीर्तिमानलाई पछि पारेका छन्। एम्बापेले यस प्रतियोगितामा 10 सहित गोल्डन बुटको दौडमा अग्रता कायम गरेका छन्। उता फिफा विश्वकप 2026को फाइनल खेल आज राति अर्जेन्टिना र स्पेन बीच न्यूयोर्क न्यू जर्सी स्टेडियममा हुनेछ। भारतीय समय अनुसार यो खेल राति 12:30 सुरु हुनेछ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्रीले केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा लेखिएको एउटा लेख गर्नुभएको छ साझा। केन्द्रीय संसदीय कार्य मन्त्रीले विपक्षी दलहरूलाई संसदको आगामी मनसुन अधिवेशनको कार्यवाहीलाई मर्यादित व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गर्न गर्नुभएको छ। आग्रह गृह मन्त्री र रक्षा मन्त्रीले आज भारतका प्रथम स्वतन्त्रता संग्रामका अग्रदूत तथा महान स्वतन्त्रता सेनानी मंगल पाण्डेको जन्म जयन्तीका अवसरमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। अनि भारतीय प्राविधिक संस्थान आईआईटी गोवाले आज पोन्डामा आफ्नो 7 दीक्षा समारोह आयोजना गर्यो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।